0: करे सो इंशाल्लाह मिल से। ठीक है जी जी, मैं कि रंगपुर अड्डे ते कै भी दुकानदार को पूछ सो इंशाल्लाह तो आपको आसानी नाल मिल पैसे। ठीक है जी, बहुत शुक्रिया। नेक्स्ट कॉलर, नेक्स्ट कॉलर, नेक्स्ट कॉलर कौन है हमारे साथ? ठीक है, ठीक है जी, आपकी कॉल ड्रॉप करते हैं। 03-04-99-25-388 और जी 4 मिनट है, फिर उसके बाद मैं मैसेजेस की जानिब आऊंगा। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम जी, कौन है मेरे साथ और कहां से हैं? अब्दुल्ला बात कर रहे हैं जी। अब्दुल्ला क्या कहना चाहेंगे? अब्दुल्ला साहब कहाँ कहाँ से आप लेना चाहते हैं? आप लोकेशन अगर अपनी बता दें जी। टांग से, टांग से, टांग से बा सदाम प्लाजा से कुमादा अल्ता मंसूर जनरल स्टोर द सदाम प्लाजे चे। जी जी शाह जी, बस सदाम प्लाजे चे मंसूर जनरल स्टोर सर है रब्ता का हो शाह। मेहरबानी जी जी जी, बिल्कुल बिल्कुल सही था, बिल्कुल सही था। वारसो इंशाल्लाह तो तमिला हो बस। नेक्स्ट कॉलर, नेक्स्ट कॉलर की जाने बढ़ते हैं, बात करते हैं और देखते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलील भाई, के सर का नाम तो दसा ही नहीं, तो सर साहब सुना भी नहीं, सुना चाहिए ठीक ठाक रही
0: है। अल्हम्दुलिल्लाह, कहना नानी ने दसा
1: जी मेहरान गल कर।
0: अच्छा मेहरान ठाक ही छू जी, मैं ठीक ठाक रही है जी। खलील नहीं तासीर।
1: अच्छा तासीर, खलील भाई की है।
0: खलील भाई आज छुट्टी थे, इंशाल्लाह हूँ तरतीब में उसे कुछ दीवार खलील भाई तो कुछ दीवार आसा सुरल के आसू।
1: चलो ठीक है, ठीक
0: हाँ खलील भाई, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह सही, बहुत मेहरबानी सही, शुक्रिया। नेक्स्ट कॉलर, नेक्स्ट कॉलर की जाने बढ़ते हैं। अस्सलाम वालेकुम, बात कीजिएगा। अस्सलाम वालेकुम, दब चीर तब कम जाए कम जी ना खबर है कुछ ही टक से मंसूर जनरल सदाम प्लाजा से कुमा दा का ना सदाम प्लाजा से मंसूर जनरल स्टोर सही ना अच्छा दे मख दे पारा तासु इस्तेमाल को केसन वाल ग्लूटा वाल क्रीम इंशाल्लाह इंशाल्लाह तासो इस्तेमाल कुछ और जो ना बाद बेकालो को बेरता हुआ है इवे हफ्ते बाद अब मातर ता है यानी तासो सबा रुको और सबा से नीचर दे का ना सबा रुको और बल से नीचर ता छे जरा से बे मात हाल रखो। तो इंशाल्लाह इंशाल्लाह चौरा जब खलील भाई चौरा जब बजाएं गड़ा गड़ा बराजू सर सही था सही था। मेहरबानी मेहरबानी। नेक्स्ट कॉलर, आखिरी कॉलर आज के शो का, चले आखिरी कॉलर। अस्सलाम वालेकुम, अगर टाइम बचा
2: तो। वालेकुम
0: सलाम जी, कौन और कहां से बात कर रहे हैं सर?
2: राजा गफूर बोल रहा
0: हूं। राजा गफूर साहब की हाल है ठीक ठाक? ये केसन तारे कुल मौजूद है पंजगिराई
2: जी, अल्लाह का शुक्र है। ये सामान सारा मेरे को होता है पंजगिराई फैदात करने के सामने।
0: जी जी जी बिल्कुल बिल्कुल बिल्कुल,
2: जरूरत होवे तो मेरे को ला सकते
0: हैं। बिल्कुल ठीक, बिल्कुल ठीक, बिल्कुल ठीक, बहुत मेहरबानी से, बहुत मेहरबानी। ओके जी, ओके जी, ओके जी। अच्छा रंगपुर में हैदर मेडिकल स्टोर भी है और हसीब जनरल स्टोर भी है। अच्छा एक कॉलर की और गुंजाइश है मेरे पास, कुछ एक आधा मिनट मेरे पास मजीद है। कोई कॉल करना चाहता है तो नंबर डायल कीजिएगा 03-04-99-25-388। छोरा ख्वाइंदे उरुने दे टक्सर तालुक लरी का काल को नो यो मिनट सा बाकी बेदीन आबाद मैसेजेस ता शुरू वर्जो आखिरी कालर था। चलो जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी।
2: तजीर भाई तारा यार नंबर ते मसरूफ आना पी आई तबाऊं
0: सही मसरूफ ता मजीद या सी होनी के को मसरूफ फेंदा पी है तासीर भाई नाल गाल जो तींदी पई जी। हुक्म करो सही कि तू कुल गाल करेंदे पर मुजम्मिल के तू कुल हो गरा नोरंग कुल किवे हाल है सोना ठीक ही बेटा
2: यार शुक्र है उका।
0: हुक्म कर लाला जी हुक्म कर।
2: बहुत टाइम ठीक ये घंटे कहना खड़ा मसरूफ
0: मिटा मिटा नंबर मिल गया हुन गाल करो हुन गाल करो मैं नो कर से
2: हुन मिल गया हुन गाली वे जो फजर कुटेगा ना
0: जी मिटा
2: फिर ये काले तय पे हो देता
0: केसी काले तय पे होने
2: हाथ पैर
0: काले तय पे होने دیکھو این دے واسطے اگر تہاڈے میدے وغیرہ دا مسئلہ ہوے بتا اسا تو کو دساں کہ بھائی ساڈا ویٹ کم تے اے جڑا ساڈی پکی اے استعمال کرو این دے معاملے کیونکہ اے تہاڈا کیڑا مرض ہے سکو پتہ ایویں نہیں لگدا اے تسا ڈاکٹر رکے اچھے ڈاکٹر دے لگے ونجو انہاں کو چیک اپ کرواؤ ٹھیک ٹھیک ہے میٹھا ٹھیک ٹھیک ہے میٹھا بالکل غلط مشورہ بالکل کسی کو نہیں دیں گے ایسا کوئی مشورہ نہیں ہوگا جس سے یا کوئی ایسی بات نہیں کہیں گے جس کی وجہ سے آپ لوگوں کا کوئی نقصان ہو جو میڈیکل سے ریلیٹ بات ہے وہ آپ ڈاکٹر کے پاس جائیے گا معزز خواتین حضرات معذرت چاہوں گا کالر سٹاپ سٹاپ ہو گیا اب میسج کی باری ہے میسج پہ بہت سارے لوگ میرے ساتھ اس وقت شریک ہوئے ہیں میں میسج شامل کرتا ہوں جی کالر سوری کالر بس کریں بس کریں کالر بس کریں اب مجھے کال بار بار ڈراپ کرنی پڑے گی اور شو کے بعد چلے شو کے بعد آپ سے بات کرتا ہوں یا آخر میں ایک اور نمبر بتاؤں گا جی میسج پہ کون ہے میرے ساتھ السلام علیکم آئی ایم رئیس خان اور ہوئے ہوئے رئیس خان تاثیر بھائی آپ کیسے ہیں یہ شو بھی بہت زبردست ہے اور کیا کہہ رہے ہیں شو اینڈ بھائی ہم نے کسن کی لولی کریم یوز کی ہے بہت زبردست ریزلٹ ملا ہے اور کیا کہہ رہے ہیں اور کیا کہہ رہے ہیں اور بھائی اب ویٹ کم پیٹ کم کی بھی لی ہے اور کیا کہتے ہیں بھی لی ہے کہاں چلا گیا میری جان آپ کا میسج بہت جلد انشاءاللہ کیا کہتے ہیں بہت جلد آپ کو اس کے بھی رزلٹ بتاؤں گا ضرور مجھے انتظار رہے گا میری جان رئیس ضرور آپ رزلٹ دیجیے گا اینڈ تاثیر بھائی میں آپ کو آپ کے وہاں پہ سارے شو سنتا رہتا ہوں اینڈ بھائی آج میرے سوال کا جواب 8 بجے ضرور دینا مہربانی ہوگی ٹھیک ہے جی بالکل دوں گا لیکن آپ کو پتہ ہے میں جہاں الحمدللہ آپ لوگ پیار کرتے ہیں جہاں جاتا ہوں تو بالکل آپ لوگوں کی یہیں تانتا بدا رہتا ہے آپ لوگوں کے میسیجز اور آپ کے کالز آتے رہتے ہیں تو اس وجہ سے وہ

0: په بشکن چې بتا استاد احمد زئی سپورټس سنټر سره د سمارټ ټول پروډکټ ملوي دی په بشکن چې بالکل اوریدونکو چې کوم ټیم او اگر سره پورا کېدو ول دا خو دوره پورې بتا استاد مو آیا چې په دغه شپو چې تاسو خامخا دی کوم د اختر شپیر وزي دی نو دوره پورې خو ما ته پته ده چې کوم دا غوښه دی دا تر یوې هفته پورې تقریبا لسو پنځه سره پورې نو دې ټیم چې بیا تاسو ایشما هر بلال او ایشما اکو سیټ شربت استعمالو تاسو کله هم چې ماشام مړی خورو دې دې چې کوم بیا تاسو مړی نمک شي نیمه ګنټه ایشما هر بلال استعمالو بے خبر چې کله روټی وخورو نو بیا نیمه ګنټه بعد تاسو ایشما اکو سیټ شربت پسې استعمالو ان شاء الله چې سمره تاسو مایده دا به بالکل صحیح او سمره غوښه تاسو خورو ان شاء الله هیڅ پروا مو نه وي او ایشما هر بلال ډیر ضروری تاسو خامخا پخپلې کور چې ضروری افداو دې سره سره تاسو چې کومې اوس جامع بدلاو به هغه بعد اکثر اوس درې ورځې تیرسلی نو کله چې تاسو خپلې جامع مینځو خپلې کپڑے مینځو نو تاسو په ایشما صرف سره مینځو انشاءالله چې ایشما صرف تاسو سره راو په هغه سره خپلې کپڑے مینځو زبردست کپڑے صفائی به کوي انشاءالله چې کومې تاسو عید پر ورځ اغوستي هغه چې تاسو بیا هم غوندو تاسو به که بالکل مو نوې واغوستلې لکه څرنګه مو چې عید پر ورځ اغوستي هغه شپه انشاءالله بالکل ټیم سره پورا سکه چا کال میسج نیکشه میسلام غوڼه بغوڼه بخنه پاکستان زندہ باد اشما کاسمیٹکس پیندہ باد دلو اللہ پامان
1: It's 10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM. Welcome to Radio Aman 88.4.
2: Your request.
3: This is Radio Station. Radio Aman.
4: क्या आप बालों के गिरने खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए बालों को दे कुदरती चमक और नरमी खुश्की और हेयर फॉल में मददगार डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत घने और सेहतमंद बाल अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बदोसूटल टांग सिटी मोबाइल नंबर 0344-9363-780 व्हाट्सएप नंबर 0342-2648-435